का समय से जो 85-83 मध्ये शामिल येगी नंबर मध्ये मेसेज मग कवे सही असं 85-83 मध्ये मेसेजेस कवर तसं मेसेजेस बिलकुल जिना भागात शामिल येगी कम काय करायची मध्ये मेसेज काही त्यामध्ये प्रोग्राम मेसेज उडेगी 85-83 मध्ये मेसेज बिलकुल मग कवे सही ना सॉरी 85-83 मध्ये कवय अधिक मध्ये मग कवय नंबर मध्ये मग कवय सिफत सोनो मध्ये मेसेजेस बिलकुल मग कवय जे मध्ये बसा मेसेजेस शामिल हो सासो मेसेज बा 85-83 मध्ये शामिल आहे औदी सर सर सासो कॉल सिफर 309 बंदी औदी सर सर 97 310-400 बंदी तासो कॉल्स वगैरह हम तो कवरेज सही देखे ना मेसेज दाखल जिना बस सलाम वालेकुम ताजवे तासो सिंह है आओ प्रोग्राम सम खाइस्ता दे आई एम खुशबू खुशबू डी रिजात मन ना सासो ता मेसेज को बोलो खुशाल रदा उसे असो पहले मेसेज कर दे ताज भाई मुंद दा सॉन्ग प्ले कई दावली वाली दा पसा खजी खा जो कोशिश मुझे प्ले कम दत सही दा डेर ज्यादा मन ना जी नदी ने इलावा सासु कम कॉल्स मत राजी पर 0997-310-400 सिवन ना हना हवो दरी यो सिफर सरोर सिफर सिफर मैंने गुरु कार को उनके उसर सुखते कम जनती अस्सलाम वालेकुम वालेकुम अस्सलाम नदी जी ड्रॉप चले खैर जी दसो दोबारा कोशिश कबूली शायद اخلاق والے سے زمو خبر ہے چدا غرا وانہ بالکل گرانو وردن کو اخبر اخلاق چکم دی اغا صحیح جوڑ اول پکار دی کم خلقو اخلاق صحیح بھی نو پ دنیا کی اگی تا ڈی زیات مشکلات اگ ناراضی نو اگی ہر زگی بہترین جون چکم دی اغا کولی شی کلے چ دی انسان اخلاق صحیح نہیں وی انسان ریوی صحیح نہیں وی نو ہر کس چکم دی اگے نبی نفرت کی گنا خلق دا وے چیرہ بس دا کس دی دا اخلاق صحیح نہیں دی دی ریوی چکم دا صحیح نہ دا اخو دا کینہ لگا ڈڈ کی اخو دا بارے کی دا خبر مڈی زت مشہور وی شیرہ دس خبر تری جی دی غم کو بس پریکول پکار ٹھیک ہے نا وہ جناب اخلاق صحیح نے بھی سر چکم دے پیش نہ راضی اگر دفاع نہ لگی چیرا کم چی کسٹمر دی تیسرا بس خبر قبول راضی لیکن اس دکاندار دی کہ نا جی راغی مطلب اخلاق صحیح نہیں دی نو پکار دادا کم چی دکانداران حضرات تین وغیرہ پکار دادا چکھ روی سر اخبل گاہک سر آگا پیش راضی اخبل جسم کسٹمر دی نہ اخلاق سر پیش راتل پکار دے وجہ بداوی جس طرح بسا سو گاہک چی دیا گا زیادتی ہے جس طرح بسا سو کم آگا سیل دی دا بور سروں میں سیوا کی گی کل سا سو دکان دا یو گاہک راشی نتا سو اگر سرہ اڑنبی سلامو کے سنگال دی جی خیئے خیر خیرت تی کم زن راگ لے جی سنگ راگ لے تکلیف پدر تنو دا گرنگ تا سو سب پکار دی جی فلانی شیز لگی دا لگی دا لگی جی تا ان کے سا سو سرنے بھی تا سو رتو یر جی ختم شیوی دی جی نشت دی دا سو خواہ خلاقو سر پیش رازی نو دے سر با تا سو دا خلقو پا زنونو کی چی دی اگا زی جوڑا وی دا خلقو پا زنونو کی با زل نپاری و مقام جوڑا وی کنن تا سو رتا مطلب غصہ گوی او غصی سر پیش رازی نو زتا سو دا کرن تیس سر وی متا سو نبا اس وکشاپنگ چکم دیگا نکی ساسو دکان

0: امن د تیرو مشال لی
1: وډیو بابا لوري ما خام دے نره نره باران وری
0: امن زمونږ د ټولو شریک کور دی ریډیو امن اف ام 88.4 بټګرام
2: शुक्रिया आपने रेडियो अमन FM 88.4 बटग्राम ट्यून किया।
3: रेडियो अमन जज्बा है मोहब्बतें समेटने का, मालूमात की एक नई दुनिया बनाने का, ये जज्बा है आपकी आवाज बनने का, जज्बा है आपको बाखबर रखने का, एक अज़्म अपनों को पास लाने का, बिछड़ों को फिर से मिलाने का, एक जज्बा आपको खुश रखने का, आपके चेहरों पर मुस्कुराहटें लाने का। रेडियो अमन 88.4 खुश रहने का जज्बा।

0: ड्रिंक और स्वीट सामान हम पर होल सेल रेट तरला सके। प्रोप्राइटर कारी अब्दुल्ला, रबते नंबर दे 0342-098-1857 और बल नंबर दे 0309-5029-246। कब शप पे नुम्याद साते डबाई सुर दे और कार्ये स्पिन दे कब शप पे।
1: दरमान होम्योपैथिक सेंटर जेल मोड़ बटग्राम कमकी बची सासो द हर किस्म मरज इलाज कवलैशी लग शुगर ब्लड प्रेशर अरक उन्निसा ला दर्द सर दर्द दविख्तो बेवख्त स्पिनी दिल वर्जे दिल दूसरी के दिल टेंशन डिप्रेशन स्ट्रेस एंजाइटी द मेदे मसले द गुर्दो मसले दस्तरगो मसले द गोगुनो मसले द पोजी मसले औ आग मरजुन कम चिप डाग दी औ आग मरजुन कम चिपट दी दगा द टोलो मरजुनो इलाज ख आसान तरीके सरा बेहतरीन तरीके सरा पर दरमान होम्योपैथिक सेंटर जेल मोड़ बड़ग्राम के द डॉक्टर निजामुद्दीन जलाल साहब औ दगा रंगे बल सीनियर डॉक्टर प्रोफेसर डॉक्टर अजमल खान साहब पर जेर निगरानी के द सहर अतो बजो न माजिगर सलोरो बजो पूरी की गी असो बिल्कुल रतल शे यो बेहतरीन इलाज यो कामयाब इलाज आगा डॉक्टर निजामुद्दीन जलाल से अखपला ओपीडी द हफ्ते रुम्बने सलोर रज़ी के भी पीर मंगल बद और जुमरात दगशाने ब्याबल डॉक्टर सीनियर डॉक्टर डॉक्टर अजमल खान से अगवी अखपलो पीडी पर दरमान होम्योपैथिक सेंटर के द हफ्ते अखिर ने द्रेव रज़ी के भी जुमा हफ्ता और इतवार नौ पते याद साथ ही दरमान होम्योपैथिक सेंटर जेल मोड़ बटग्राम नूर मालूमात दपारा पति नंबर हम राबित कबूली शे 0331-47-48-317 0333-7-3-9 पते याद साथ ही दरमान होम्योपैथिक सेंटर जेल मोड़ बटग्राम।
2: د ضلع بټګرام د خلکو په بار بار غوښتنه باندې د نیو جرمن هومیوپاتیک سنټر میدان مشر ډاکټر پروفیسر هومیوپاتیک جناب ډاکټر اکبر قریشی صاحب دا فیصله کړې ده چې دوی به د 15 ورځو په ځای په بټګرام کې 40 ورځې او پی ډی کوي، یعنی د هر میاشتې لومړۍ تاریخ نه تر 40 تاریخ پورې به په کلینیک کې موجود وي. نو که چېرې تاسو د معدې جمله امراض بلډ پریشر شوګر دمه ارکن نسا بواسیر خونی بادی نواسیر انزائیٹی ٹینشن ڈپریشن سٹریس د سرمنی مرزونا د نارینو او زنانو پټ مرزونا د گردے کانی د تریخی کانی یا د نور یو شمیر مسلو سره مخ یې، نو د هر میاشتی لومبی تاریخ نه تر شلم تاریخ پوری نیو جرمن هومیوپاتیک سنٹر میدان تا ځان را رسولی شي. پته یاد ساته، نیو جرمن هومیوپاتیک میڈیکل سنٹر نوی نادرا دفتر سره نږدې ګټ موڑ میدان بټګرام.